गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर
Vai, guru, vai.